एक प्रदक्षिणा करते हैं, भोक्ता अवश्य दिन धन्यवाद।

Please,

पाकिस्तान में स्थानीय सर्वसाधारण के सत्रह रैली को आयोजन समेत गरे। यही स्थानमा पनि कतिपय अपव्याकरणिक प्रदर्शन गर्नुका साथै छिटपुट घटना समेत भएको स्थानीय प्रशासनले बताएको छ। पूर्व पश्चिम राजमार्ग क्षेत्रमा अराजक

0: पछि जसमा लगाउनु नपर्ने प्रिमियमले गाउँपालिकाको आँखाको कमरसँग रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको सर्वस्था जलविन्दुको उपचार नाकान घाँटीको उपचार सामाजिक सुरक्षा फोनको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-52-52-52-52-52
1: सबैका लागि दृष्टि सबैका लागि दृष्टि
2: समय चाहिएको भन्दै प्रतिनिधि सभा बैठक 31 साउन 14 सम्म र राष्ट्रिय सभा

Thank you.

0: लगाइने कसो लगाने प्रति बन्द लेखिएको छ। त्यहाँ नजिकै एकजना व्यक्तिलाई बोकेर अर्को एकजना व्यक्ति त्यहाँ दौड्दै बोकेका छन्। झ्याल खुला छ, झ्याल खुला भएको स्थानबाट टेलिफोन जाने र एकजना चिकित्सक जस्ता देखिने व्यक्ति फोनमा कसैसँग कुराकानी गर्दैछन्। तब यस्तो लेखिएको छ, हेलो अस्पतालमा गर्नु भा सरी रङ नम्बर, यो त हडताल पर्यो।
1: सामुदायिक रेडियो कार्यक्रम पोषण सम्वाद प्रसारण हुनेछ।

Thank you.

Thank you.

संदेशमा यहाँलाई स्वागत छ। म पुष्प रेडियो गुम्बालाई जुन बर्दियाबाट उत्पादित नेपाली भाषाको हाम्रा सन्देश बर्दियाको साथी एफएम राजापुर र रेडियो हातेमारो जानकी कार्यक्रम बाटोबाट प्रसारण भइरहेको छ। हाम्रा सन्देश शुरू गरौं मुख्य मुख्य शीर्षकबाट। बाँसुरी नगर विद्यालयको लेखक परीक्षणका लागि 15 दिने निवेदन पेश गर्न 15 दिनभित्र निवेदन पेश गर्न आग्रह। लुम्बिनी पट्टि सरकारबाट बाहिरियो कांग्रेस 5 मन्त्रीको सामूहिक राजीनामा र संवैधानिक इजलासले संघीय कानून भन्दा उमेर हात कम राखेको भन्दै खुसी बागमती लुम्बिनी मधेस र गण्डकी प्रदेशको विज्ञापन प्रकट। बर्दियाको दशहरी नगरपालिकाले नगरभित्र

0: भनेको चाहिँ हामीलाई पन्ध्र दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको छ। नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले सार्वजनिक गरेको सूचना अनुसार कानून बमोजिम कर्तव्य सूचीकृत भएका लेखा परीक्षक वा लेखा व्यवसायीहरूले सूचना प्रकाशित भएको मितिले पन्ध्र दिनभित्र शाखामा निवेदन दर्ता गराउनु पर्नेछ। निवेदनसँग सम्बन्धित लेखा परीक्षकको निवेदन, नागरिकताको प्रमाणपत्र प्रतिलिपि, लेखा परीक्षण इजारा पत्र वा लेखा व्यवसायिक फर्म दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर, दर्ता प्रमाणपत्र, आर्थिक वर्ष 2082-83 कर चुक्ता प्रमाणपत्र तथा आर्थिक वर्ष 83-84 व्यवसाय नवीकरणको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ। त्यसै गरी नेपाल सरकार वा मतहतका निकायमा कार्यरत कर्मचारी भए विभागीय स्वीकृत पत्र समेत अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ। शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख छात्र बहादुर शाहीद्वारा हस्ताक्षर सूचनामा तोकिएको समयभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न सम्बन्धित सबै लेखा परीक्षण तथा लेखा व्यवसाय फर्महरूलाई आग्रह गरेको छ। बर्दियाको आठ विद्यालयलाई 11,28,000 भन्दा बढ़ीको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ। फेरि वातावरण विशिष्ट सहयोग बिग ग्रुप र पल इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सिकाइ सुधार परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिका र बाह्र बर्दिया नगरपालिकाका 8 विद्यालयलाई 11,28,875 रूपियाँ बराबरको स्मार्ट बोर्ड तथा गणित प्रयोगशालाका शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो। यदि वातावरण विशिष्ट समूह बी ग्रुपका संस्थापक गोपालनाथ योगी र धान इन्टरनेशनल नेपालका शिक्षा प्राविधिक सल्लाहकार शान्ति थापाले ठाकुरबाबा नगरपालिका शिक्षा निर्देशक रामहरि रिजाल, शिक्षा शाखा प्रमुख सीता भण्डारी, शिक्षा सुपरिन्टेन्डेन्ट नवराज ढुङ्गाना तथा सम्बन्धित विद्यालयका प्रधान अध्यापकहरूको उपस्थितिमा सामग्री हस्तान्तरण गरेको हो। धान बालीमा रोग किरा नलागोस्, उत्पादन राम्रो होस् भन्ने उद्देश्यले बासगढी नगरपालिका 9 माछाका पुरान गाउँमा हरियो पूजा गरिएको छ। धान रोपाइसकेपछि गरिने थारू समुदायको सामूहिक पूजा हरेरी पुरा पूर्वकालदेखि नै चलिआएको परम्परा अनुसार माछागर पुरान गाउँमा हरेरी पूजा गरिएको हो। गाउँका वर्गर विक्रम थारूका अनुसार बालीमा लगे रोग किरा गोभिया फट्याङ्ग्रा जस्ता किराहरू फगाउने किराहरू भाग्ने अथवा नभाग्ने विश्वासका साथ गाउँको साझा देवता भूमिदेवको विधिपूर्वक पूजा गरिएको जानकारी दिनुभयो। 138 घर रहेको माछागर पुरानो गाउँको प्रत्येक घरबाट 50 रुपियाँ उठाएर देशभन्दा गुरु मुन्सीराम थारू, तेस्रोका पुरेराम थारू तथा गाउँका वर्गर विक्रम थारूको अगुवाईमा पूजा सम्पन्न गरिएको हो। यसै विषयमा हरेरी पूजामा कुन देवताको पूजा गरिन्छ भनेर बाँसकडी तीन उत्तर बखाईका गुरु टिङ्गु थारूसँग सोधेका छौं।
1: अब तपाईँको अप्पर सेन्टर काटेको

के मंत्री चेतनारायण भंडारी समक्ष सरकार दिएको समर्थन फिर्ता लिएको पत्र सहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाएकी हुन्। राजीनामा बुझाउने मन्त्रीहरूमा सहकारी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धर्मेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेपाली, सामाजिक विकास तथा

ಸಿದ್ದಾರ್ಥವೈ ಬಸ್ಕರಿಕಾ

श्रावण महिना

شمالی اگر پرنش لپوری بسیاری هیرد پرنکو نرد پرنی چند پرنی رو

0: त्यसमा पनि खाली अलिकति भगवान्को मानव समाजको जुन इतिहासमा छ अरू चाहिँ कस्ता कस्ता कविताहरू चाहिँ देख्नुहुन्छ हजुरहरूमा
1: राम्रो कर्म आफ्नो परम्परा हिजोदेखि चलिरहेको परम्परालाई छोडेर बिचिरहन् भन्ने उद्देश्यले अब अहिले के देखेको छ भने छोराछोरी जन्मायो हुर्कायो बोलायो पढायो ठुलो बनायो अब त्यसको कमाइ खाने बेला ऊ अस्ट्रेलिया पुगेको हुन्छ जापान पुगेको हुन्छ विदेश पुगेको हुन्छ आफ्नो आफू रमाएको हुन्छ यहाँ बुढा पनि भएको आमाले त्यो भएकोहरू देखिएको छ यो नहोस् भन्ने उद्देश्यले मैले एउटा दुईटा एउटा सामान्य एउटा लेख लेखेको छु कतिलाई कति मिठो हुन्छ कति नमिठो हुन्छ मलाई राम्रै लाग्यो अब कति परीक्षा हुँदो रहेछ भन्दा धेरै नमिठो पनि लाग्न सक्छ तर यथाधर्म हो अनि बिहोर्न गइरहेको छ अब हामी नेपाली दाजुभाइ दिदीबहिनीहरूले हाम्रो बुवाहरू दुई चारजना दुई तिनजना छोराछोरी हुँदा हुँदै पनि छोराछोरी नभएर बेसारा रूपमा घरमै आफ्नो घरमै दुई आश्रम जस्तो अवस्था देखिएको छ

इत्यादिबाट ज्ञान प्राप्त हुने रहेछ। यसमा मलाई कसरी प्रेरणा

0: मलाई साथीहरूको सबैको भावना देख्दाखेरि खुसी पनि लाग्यो। धेरै ज्ञानी हुनुहुन्छ त्यहाँ पनि। अब हाम्रो अध्यक्षज्यू साह्रै ज्ञानी हुनुहुन्छ, राम्रो काम गर्नुभएको छ। उहाँ साथी हुनुहुन्छ, जनसेवी हुनुहुन्छ। साथसाथै म त्यहाँ प्रवेश गर्दा मेरो ऊर्जा थपियो, शरीरमा ऊर्जा थपे जस्तो मलाई महसुस भयो। र सिनेरीको स्थानमा मलाई बस्ने नौकरीको माथि सिनेरीमा त्यहाँ बसेर सम्पूर्ण भक्तजनहरूलाई टिका लगाइ दिने, आशीर्वाद दिने, भगवान भोलेनाथको पूजा आराधना गर्ने मलाई यो अवसर दियो। भगवान जुटाइदिनु भयो र त्यहाँको कार्य समितिले पनि मलाई जिम्मेवारी दिनुभयो। त्यो मैले अहिले पहल गरिरहेको छु। अहिलेको सोमबार पनि दोस्रो सोमबार अस्ति देखियो, पहिलो सोमबार देखियो, राम्रै भयो। भक्तजनहरू खुसी छन्, आउनुहुन्छ, भगवान भोलेनाथलाई दर्शन गर्नुहुन्छ, जल पानी चलाउनुहुन्छ, दिनपत्र चलाउनुहुन्छ, आदि पानी चलाउनुहुन्छ, मन चलाउनुहुन्छ। वास्तवमा के हो भने भगवानको मन्दिरमा गएर चढाउने भनेको सबभन्दा ठुलो भनेको मन हो। मन चलाउन सकियो भने धन समयसम्म पाउनु हुँदैन, धन थोरै चलाएको केही हुँदैन। मन आवश्यक छ, मन चलाउनु पर्दो रहेछ। यस्तो ठाउँमा
1: अघिल्लो साउन महिनामा यहाँ सुटाउने पनि सक्नुभयो। साउन यो सोमबारहरू पनि होइन, सोमबारहरू बस्नुको खास चाहिँ ऐतिहासिक फर्स्ट साउन त्यसको आधार चाहिँ साउन सोमबार पनि व्रत बस्नुको लागि।
0: यो श्रावण महिना भनेको शिवजीको महिना एक नम्बर कुरा। दोस्रो नम्बर कुरा

पिता हुनुहुन्छ, शनिबारको माता पिता हुनुहुन्छ, अन्य भगवानहरूको मान्नु हामी सबैलाई खुला मान्छौँ। ब्रह्मा विष्णु महेश्वर महेश्वर भनेको महादेवै हुनुभयो, सदाशिवै हुनुभयो, अरू भगवान् उनीहरूमा देख्न पाइन्छ, शिव ब्रह्मा भेटा।

शब्दांगों से मनुष्य को यह आशा करा अपने मन में जानता है द्रव्य को बढ़ा सोमवार को बढ़ा तो मन लगाया जान पैसे को निकाल मनुष्य सब को जान इतने आलू ये भी जान मनुष्य मार लेगा बापू पैसा आलू अभी कौन सा मुझे तो फिर मन लगाया ये को हमारे और किस जान जमा कर दियो जो मारे गए मिले बीमा दाखिल कर सम और के दिन को सोमवार को बोल पड़ गया अब यो सोमवार को 30,000 रुपये जमा राशि भने हिजो अस्ति सोमवार अलिक केही कम भएको छ अब नै जान्छ अब यस्तै हो कहिले अब धेरै हुन्छ कहिले कम हुन्छ यो दान पत्रमा भएको पैसालाई हामीले राम्रोसँग सदुपयोग गरेका छौँ सबै साथीहरू सञ्चार समितिका सम्पूर्ण साथीहरू मेहनती हुनुहुन्छ पैसा लिए हुनुहुन्छ यताबाट पैसा दिनै भए होला भन्ने चाहिँ हामीले कल्पना पनि गर्दैनौँ हामीसँग पैसा पनि हुन्छ यति घरबाट आएर हुन्छौँ यति जान्छौँ हामीसँग पैसा पनि भएको हुँदैन र जो चाहिँ पैसा छ त्यो जन्म भएको हामीलाई व्यक्तिगत टिकाबाट दिएको पैसा पनि हामीले जानपत्रमा राखेका हुन्छौँ हामीले पकेटमा पैसा हालेर भक्तजनहरूले टिका लानु पण्डितजी पैसा दिनुहोस् यो तपाईँलाई हो भनेर पनि भन्छौँ तर त्यो पैसा पनि हामीले पकेटमा हाल्दैनौँ र जनपत्रमै राखेर हामी खाली आएको हुन्छौँ र खाली गएको हुन्छौँ यसरी हाम्रो पूजा आराधना चलिरहेको छ।

दिवस सर्दछि र माताजी सम्पूर्ण भक्तजनहरू आएर आफूले गर्ने काम कर्म कर्तव्य पूरा गरी पुण्य प्राप्त गर्नु आइदिनु हुनेछ। प्रत्येक सोमबार नसक्याइकन जिनी बहिनी दाजुभाइहरू आइदिनु हुनेछ भन्ने आशा र विश्वास राख्दै मेरो छोरा छोरीको सहारा हेरिरहेका हुन्छन्। कहिले फुल आउँदा, कहिले चिठी आउँदा, कहिले पैसा आउँदा भनेर आशा राखिरहेका हुन्छन्। र यसमा मैले एउटा सानो एउटा घटनालाई उजागर गरेर दुई शब्द लेखेको छु। सम्पूर्ण दाजुभाइ दिदीबहिनी साथै भक्तजनहरूले सुनिदिनु होला। आमा बाबा आमाले अर्को काम गरेर ज्यादा मुजुरा गरी उत्पादन भयो, बनाउनु भयो, पुर्याउनु भयो। यसको साथी म आफैलाई उदाहरण दिएको छु है, म पनि गर्दै गएँ, मेहनत गरेँ, पढ्दै गएँ, मान्छे बन्न पुगेछु, सहरमा जागिर खाने भएछु, सहरमै बस्ने भएछु, बिस्तारै मैले घर बेचेँ, बाबा आमा बेचेँ, गाउँ घर इष्टमित्र बन्धु बान्धव सबै बेचेँ। केही वर्ष पछाडि गाउँको एउटा दाजुले मलाई फोन गरेर भन्नुभयो, तिम्रो आमाले यो संसारबाट चिट्ठी गराउ। यो खबर सुन्ने बित्तिकै म तिमी हामीले प्राण प्रयोग गरेर पनि मेरो बाटो पुगेर तिरसी बन्दमा सुखी एवं भएको रहेछ। हामीलाई घाँसमा बाँधेर घाटमा पुऱ्याइ जहाँ संस्कार गरी घर फर्की क्रियाक्रम सुधै पुरा भई सके। हाम्रो सुत्ने खाटी हेर्दा एउटा चिठी भेटाए, खोलेर हेर्दा बाबु तिमी सधैँ खुसी रहनु, तिमी त्यहाँ खुसी रह्यो भने म पनि यहाँ खुसी रहनेछु, तिमी खासै खुसी रह्यो भने म पनि शान्तिपूर्ण हेर्नेछु भनेर हामीले चिठी लेख्नुभएको रहेछ। र मैले पनि मेरो मनमा विचार आयो, आमा आज तिम्रो बोली मिठो मैले आमा आफूसँग आमाले खाने मैले दिन रात आमाको साथ थियो पहिले आमा तिम्रो निवार सम्झे सम्झे रुन्छु अहिले आमासँग मिठो भयो पहिले आमातिर दिसहारा भए अहिले सानो छोरा आमाको साथ थियो पहिले यति मिठो आमाको माया छुटो अहिले यति मिठो आमाको माया छुटो मैले अहिले धन्यवाद।

que se nos va a quedar. Es el control de la elección.

Ha recuperado, es ahí, así va a tener que ser.

Thank you.

Thank you.

Thank you.

0: यसको भयो आजको गुणस्तरको छलफल सुरु गराउन त हुन्छ। आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, पिरालो सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्कु फुल्ने ताजा फाट्ने वा कहिले फाटेको छ भने ताजा कराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
0: पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो स्तरको लिला पो सम्झेको त सबैभन्दा पहिलो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिलो जाने कहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने, पानी भङ्गुर सुक्ने वा धमेरो हुने, रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिलो गरे संकेत थाहा पाएर के गर्नु, वर्षको ठाउँ छोड्न सकेन?
1: त्यसो भनेर कहाँ हुन्छ, पहिलो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
0: घरमा सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्नु मिलेन।
1: त्यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकालेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गर्न थाल्नुभयो भने पहिलोका कारण ज्यानसम्म जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान गर्छ के खानु, ज्यान नभए के खान के
2: जो रास्ता हो सचेत रास्ता हो।

Peace.

Thank you.

दिनावली बढाइएको एक ठाउँ मैसुखर जिल्ला सुनी मैसुखर जिल्लामा एक ठाउँ गाउँमा थारो मेरो बाबा

有自己的门店哦，在那边来登记，他们就把北京，他已经不太记得在哪里了，都没人在那边开店，也搞到，还有在那边。

Thank you.

Dios, y no empieza a hacer nada, había mucho por aquí.

Thank you.

que tenga enganchado.

Gracias.

0: रेडियो प्रभा एफएम द्वारा सभी प्रचारी संदेश
1: ఇక్కడ

I can't.

0: सकलगत नगर वासी सहभागी हुँदा आयोजन सँग समुदायमा प्रकृतिको विपदमा से सुरक्षित बनाए योगदान कला पाइने खुसी नगर पक्रेबाट कार्यक्रममा नर्मदा नगरपालिकाको विपद सम्पर्क व्यक्ति राज कुमार चौधरी सहभागी हुँदा समुदायको सुरक्षा से जलकरण गरेको से इमानदारी रोजगारीका जिम्मेवारीका सबै काम गरा प्रतिकलबाट कार्यक्रम अतिथिले जयलाल विश्वकर्मा स्थानीय समुदायका आवश्यकता नगरपालिकाको माग व्यापार सम्पन्न कार्यक्रमको सकारात्मक माथि चाहन आधार बढाएको छोटी लगानी नगरा उपलब्धि हासिल गर्दा उद्देश्य सहित परियोजना सम्पन्न गर्न चाहनेहरूबाट वडा नम्बर सात अध्यक्ष इन्द्र प्रसाद जुत्ता र सुरक्षा सुरक्षा प्रतिबन्धी सुरक्षा ज्याकेट र सुरक्षा जुत्ताको अनिवार्य प्रयोगप्रति गुणस्तरीय रूपमा काम गर्न अर्जी गर्न प्रभाव परेका हुँदैछ। यसरी प्रेक्षण कार्यक्रम विस्तार भएर विश्वास व्यक्त गर्नबाट भारतीय नगरपालिका विग्रोको प्रहरी दलको साझेदारीमा संचालित कार्यक्रमले विपदपूर्व तयारी जोखिम न्यूनीकरण समुदायको धन सिर्जन क्षमता अभिवृद्धि तथा स्थानीय जीविको प्रवर्तनमा सकारात्मक योगदान पुगेर अपेक्षाको परियोजनाको सुपर मैदान भारत चौधरी जानकारीहरूबाट
1: ज्ञानको समुदायी भारतीयमा आर्थिक वर्ष 2082-83 रूपूर्ण प्रजाति सहित 162 वन्य जन्तुका सुरक्षित उद्धार गर्न प्राकृतिक बासस्थानमा पठाइएका डिभिजन वन कार्यालय प्रक्रियाका अनुसार कर्मीयानमा सर्वसाधारण र खरभित्र परीक्षण ध्यान पिखा फेटा गरिचौ सरल आयत लगायत

मार्च 26 में अपने घाट का एक सौ भारत दुर्घाटन नेपाल संरक्षण नेपालमा संरक्षण उच्चतम सफलता हासिल गर्दसाथै द्वन्द्वको समाधानको दिशातर्फ स्थानीय बस्तीमा मानव पोखरा बन्दरको सुरक्षाका जोखिम समेत नेपालमा पोखराको संख्या 25 अध्यक्ष भइसके।

Thank you.

Thank you.

सन् 2082 मा त्यस वर्षको नगरपालिकाका विभिन्न कुरामा गठन भए कृषि विकास शाखामा दर्ता भएका क्रियाशील कृषक समूहहरू समीकरणमा नयाँ गठन भई दर्तामा भएका कर्ताहरूलाई कृषक समूहहरू प्रत्येक लागि अक्षर भविष्यका आवश्यक कार्यक्रमहरू सहित यो सूचना प्रसारण भएको मितिदेखि 35/8/1983 अझ 16 बजेभित्र यस पालिकाको कृषि विकास शाखामा सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूचित काम विधान नमुना र विवेकनको लागि पासुरी नगरपालिका कृषि विकास शाखा राजौराका कृषि

रेडियो द्वारा जनहित में जारी संदेश।

Thank you.

Thank you.

रेडियो सभी प्रसारी संदेश।

Thank you.

0: Me pido un poco de
1: Oye, tú, ¿sabes que me dices que

केवल एउटा स्थानीय विवाद मात्र होइन यो सामाजिक सद्भावको परीक्षा पनि हो। आज राजनीतिक दलहरूबीच भएको साझा प्रतिबद्धता स्वागत योग्य छ, तर शान्ति केवल वक्तव्य होइन जिम्मेवार व्यवहारबाट स्थापित हुन्छ। अपवाह उत्तेजना भन्दा माथि उठेर संवाद संयम र आपसी विश्वासलाई बलियो बनाउनु आज सबैभन्दा ठूलो आवश्यकता हो। नेपाल बहुलताको देश हो, त्यसैले सामाजिक सद्भाव जोगाउनु सबैको साझा जिम्मेवारी हो। संसदमा जारी हिंसा रोक्न सामाजिक सद्भाव कायम गर्न शीर्ष दलहरू एकमत भएका छन्। पछिल्लो समय संसदमा जारी धार्मिक हिंसामा राजनीतिक दलको अप्रत्यक्ष संलग्नता रहेको भने विभिन्न संचार माध्यमहरूमा समाचार प्रकाशित प्रसारित भएपछि दलहरूले शान्ति कायम गर्न सामूहिक प्रतिबद्धता व्यक्त गरेका हुन्।

ਸਾਹਿਬ ਸਿੰਘ ਮਹਾਰਾਜ ਨਿੰਦਾ ਭਾਈ ਕਰਾਂ ਸਿੱਖਿਆ

सामान्य अस्पतालमा चिकित्सा तथा स्वास्थ्य कर्मीमाथि अतिक्रमण गर्ने व्यक्तिमाथि प्रचलित कानून अनुसार थप कार्यवाही अघि बढाइनेछ। सहमति अनुसार स्वास्थ्य कर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन संशोधनका लागि अग्रमित प्रतिनिधि सभा अधिवेशनमा विधेयक पेश गर्ने प्रक्रिया तत्काल अघि बढाइनेछ। साथै स्वास्थ्य सम्बन्धी

भएको शङ्का पक्ष बदलिएर जाने सिआइएनसीले बताउनुभयो।

ஆட்சியில் ஒப்பொழுப்பாரா? ஈஸ்வரன்

సమాజ సురక్ష ప్రభుత్వ శాస్త్రీయ సుడిగా దృష్టి ఆయన

गरिएको छ। सरकार चिकित्सक बीच सहमति भएपछि आन्दोलन फिर्ता भएकै आज दिनभर पनि आन्दोलनका कारण हजारौं बिरामी उपचारबाट वञ्चित हुन परेको छ। चिकित्सक पार्टीको आक्रमणका घटना रोकिनु पनि माक्सरिक देशव्यापी रूपमा शुरू गरिएको हड्ताल प्रणालीमा कुनै जानकारी नपाएका बिरामी आफ्नो

परिक्रमा अस्पताल प्रशासनले पनि जिल्ला आकस्मिक भएका सबै कम्युनिटी सेवा बन्द रहने सूचना जारी गरेको थियो। अस्पतालको सूचना थाहा नपाएका बिरामी अस्पताल पुगे तर उपचार पाएनन्। ललितपुरको भागेश्वर नगरपालिका पाँच श्रीका सुरेन्द्र महतो

भारतीय

साझा खबर में अब विश्व नागरिक स्वीकृति प्रसंग

सबैले पहिला आफ्नो प्रश्न सबैको पालन गर्छ। यस सभामा सम्मान गर्ने कारणले

Thank you.

रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ।

सामान निकाल्ने तर्फ जानु भनेको जोखिम चढाउनु हो। सामानको रोग गरेर अनुभव गर्न थाल्नु भयो भने पहिलोका कारण ज्यान समेत जान सक्छ।

అందుకే జరిగింది. నేను దీన్ని ఆర్థిక నిపాత జరిగిన

Yeah.

आज सुने विदेशी नेपाली सेवा।

दक्षिणी जापानमा मंगलबार गएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या

अनुकूलताहरू अवरको ध्यानमा भइरहेको छ। यहाँको समाजका विभिन्न तत्वहरू चिन्तित हुन थालेका छन् कि उनीहरूको देशले आवश्यक नभएको युद्धतर्फ जबरजस्ती पारिँदैछ। बीबीसी अमेरिकी शैली मुभमेन्टको प्रणाली अमेरिकाले भने इरानले प्रहार गरेका सबै क्षेत्रहरूलाई निष्पक्ष पारिदिएको जनाएको छ।

स्वीकार गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।

स्वास्थ्य विकास को

Grazie.

Thank you.

Thank you.

आफ्नो टापु सरकारको तेस्रो ठुलो र दोस्रो सबैभन्दा धेरै जनसङ्ख्या भएको टापु हो। यहाँको पछिल्लो अवस्थाबारे जानकारी दिने क्रममा यहाँकी प्रधानमन्त्री सनाई ताकाइचिरी ज्यानको मामलाहरूप्रति संवेदना

जातिको जवाबमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तयार भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य बजौं।

Thank you.

निर्वाचन भर्ने गरिएका छन्। यसै क्रममा हामी निर्वाचन गरिरहेका छौँ पालिका स्थापनीय नारा प्रणाली आत्मा

Just to see what